0: fellows. It's who really matters. It's your bad anyone wants you.
1: I love it.
2: Bright future for every child, every nation.
3: हरेक बच्चा आफैमा विशेष हुन्छन्। उनीहरूको आफ्नै बुझ्न र सिक्न सक्ने क्षमता हुन्छ। त्यसैले हरेक बच्चाको लागि फरक स्तरको शिक्षा आवश्यक छ।
2: Bright future for every child, every nation.